0: 93FM.
1: न्यूज के लिए हमें दावत दिया है टीम भट्टी रियल स्टेट. फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861.
2: पेश खिदमत है आज की अहम खबरें. अमरीकी सदर डोनाल्ड ट्रंप का कहना है कि ईरान की भिजवाई गई नई तजवीज से मुतमईन नहीं हूं. उनका कहना था कि ईरान पर हमारे पास दो ही रास्ते हैं, उन्हें तबाह कर दें या मुआहिदा कर लें. इससे पहले ईरान ने गुज़श्ता रोज अमरीका के साथ मुज़ाकरात के लिए नई तजावीज का मुसव्वदा पाकिस्तान को भेजा था. ईरान की पार्लियामेंट के नायब स्पीकर का कहना है कि आबनाए हुरमुस के मुकम्मल कंट्रोल का हक फितरी तौर पर सिर्फ हमारा है. उधर अमरीका ने एक ताज़ा धमकी में खबरदार किया है कि आबनाए हुरमुस से गुजरने वाले तिजारती जहाज ईरान को टोल फीस अदा न करें. अमरीकी सदर डोनाल्ड ट्रंप ने दावा किया है कि अगर हम अभी ईरान को छोड़ दें तो उन्हें तामीर नौ में 20 साल लगेंगे. मुतहदा अरब अमारात के सदर के मुशीर का कहना है कि ईरान के किसी भी यकतरफा समझौते या इंतजाम पर भरोसा नहीं किया जा सकता. उधर ईरान का कहना है कि जो ममालिक ईरान के खिलाफ जारियत में शरीक हुए और अपनी सरजमीन को ईरान पर हमलों के लिए इस्तेमाल करने की इजाज़त दी वो जिम्मेदार हैं और उन्हें जवाबदेह ठहराया जाना चाहिए. ईरानी वजीर खारजा अब्बास अराख्ची का कहना है कि जंग से अमरीका को अब तक 100 अरब डॉलर का नुकसान हुआ है. सदर डोनाल्ड ट्रंप ने कहा है कि जंग मंदी के बायस ईरान के खिलाफ कार्रवाइयाँ ख़त्म हो चुकी हैं, लिहाजा उन्हें जंग जारी रखने के लिए कानून साजों की इजाज़त दरकार नहीं है. अमरीकी सेनेट में ईरान जंग के खात्मे के लिए करारदाद छठी मरतबा नाकाम हो गई. गैर कानूनी तौर पर हिरासत में लिए गए साबिक सेनेटर मुश्ताक अहमद को इसराइली फौज ने आज़ाद कर दिया है. पाकिस्तान सुपर लीग के एलिमिनेटर 2 में एक सनसनीखेज मुकाबले के बाद हैदराबाद किंग्समैन ने इस्लामाबाद यूनाइटेड को 2 रन से हराकर फाइनल के लिए क्वालिफाई कर लिया. इन खबरों की तफसील आप सुन सकेंगे रात 8 बजे.
3: खास खास खबरें जुबैरुद्दीन से आपके लिए पेश किया करते हैं. स्टूडियोज में रबते के नंबर 4165930003. गैलेक्सी इंटरनेट एक्सचेंज का आज का रेट है 203.90 रुपये. डेबिट और ईमेल ट्रांसफर के थ्रू आप ट्रांजेक्शन कर सकते हैं. पाकिस्तान के किसी भी बैंक में आप यहां से ट्रांजेक्शन कर सकते हैं. अकाउंट नहीं है, कैश बैंक ड्राफ्ट भी हासिल कर सकते हैं. घर बैठे 24 घंटे ऑनलाइन मनी ट्रांसफर कीजिए. gondalbrothers.com पे आप लॉग इन हो जाइए. आज का रेट है 203.90 रुपये. कॉल कर लीजिए 9053060000. आज फ्राइडे है, इस्लामी कदरों के प्रोग्राम रोशनी से प्रोग्राम का आगाज़ किया करते हैं. अंजुम कुरैशी साहब एक्सेल कैम के हवाले से गुफ्तगू करेंगी. मिडा फर्नीचर पे आपके लिए चलेंगे फोन. मिडा साहब से आपको मुलाकात करवाएंगे. और डेट कंसल्टेशन के हवाले से अहमद मलिक साहब हमारे साथ होंगे. और ग्लोबल ट्रैवल टूर से कामरान रशीद साहब से आपकी मुलाकात करवाएंगे. कनेडियन इंग्लिश एयरलाइन 7:30 बजे, तफसीली खबरें 8 बजे, लाइव कॉल्स आपकी लेंगे तकरीबन 8:30 बजे के करीब. और भी कुछ मौजूदात हमारी और आपकी बातें, लेकिन ये सबको सुनने के लिए आपको हमारे साथ रहना है. अब से 9 बजे तक मैं आपका होस्ट और दोस्त अरशद भट्टी हूँ. प्रोग्राम का आगाज करते हैं हम इस्लामी कदरों के प्रोग्राम रोशनी से.
4: बिस्मिल्लाहिर्रहमानिर्रहीम. सूरह निसा में इरशाद बारी ताला है, बेशक अल्लाह उसको नहीं बख्शेगा कि उसके साथ शरीक ठहराया जाए और उसके सिवा जिसके लिए चाहेगा बख्श देगा. और जो शख्स अल्लाह के साथ शरीक ठहराता है उसने बहुत बड़े जुर्म का एतकाब किया. सही मुस्लिम में रिवायत है, हजरत अब्दुल्ला बिन मसूद रज़ियल्लाहु अन्हु से रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जन्नत में वो शख्स नहीं जाएगा जिसके दिल में एक जर्रा के बराबर भी कब्र होगा. पूछा गया कि कब्र क्या है? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हक को नज़रअंदाज करना और लोगों को हकीर समझना. इस दुनिया में सबसे ज्यादा खिलाफ वाक़ बात यह है कि खुदा के सिवा किसी और को बड़ाई का दर्जा दिया जाए. यही खुदा के नज़दीक सबसे बड़ा जुर्म है. आदमी अगर अपने आप को बड़ा समझ ले तो ये कब्र है, और अगर वो किसी दूसरे को बड़ा करार दे तो उसी का नाम शिर्क है. खुदा की मार्फत खुदा के सिवा दूसरी तमाम अजमतों को ढा देती है बशमूल अपनी अजमत के. खुदा के सिवा दूसरों की अजमत मानने का नाम शिर्क है और अपनी अजमत मानने का नाम कब्र है. मौजूदा दुनिया इम्तिहान की दुनिया है, इसीलिए यहाँ हर किस्म के लोगों को बसने के मौके मिलते हैं. मगर आखरत की दुनिया आइडियल दुनिया होगी. वहाँ सिर्फ वही लोग इज्जत का मकाम पाएंगे जिन्होंने मौजूदा आजमाइशी दुनिया में यह सबूत दिया है कि वो हकीकत वाकई की सतह पर जीने की सलाहियत रखते हैं. कब्र اور شرک کی سطح پر جینا غیر حقیقی سطح پر جینا ہے۔ اسی لیے جو لوگ قبر اور شرک کی سطح پر زندگی گزاریں گے وہ آخرت کی ابدی دنیا میں بسنے کے لیے سراسر نااہل ٹھہریں گے۔ جنت ان اعلیٰ انسانوں کے لیے ہے جو خدا کی بڑائی میں جیتے ہیں، جہنم ان پست لوگوں کا مقام ہے جو غیر خدا کی بڑائی میں جئیں، خواہ جینا خود اپنی بڑائی میں ہوں یا اپنے سوا دوسرے کی بڑائی میں۔ اللہ رب کریم تمام طاقتوں سے بڑھ کر طاقتور ہیں، تمام فیصلوں کا سرا اسی کے ہاتھ میں ہے۔ ایسی حالت میں جو شخص اللہ کو پالے اور اس کی طرف سے مستقل اندیشے میں مبتلا ہو جاتا ہے، ہر معاملے میں وہ سوچنے لگتا ہے کہ خدا کی عدالت میں کہیں مجھ کو اس کا ذمہ دار قرار نہ دے دیا جائے۔ اپنے کو بچانے کا جذبہ اس کو مجبور کرتا ہے کہ لوگوں سے معاملہ کرنے میں وہ حد درجہ محتاط رہے، لوگوں کے ساتھ وہ ہمیشہ فیاضی کا سلوک کرے، وہ لوگوں کے حق سے زیادہ انہیں دے۔ اس کا کوئی ساتھی یا اس کا ماتحت اگر کوئی غلط کام کرتا ہے تو وہ اس کا خطرہ اپنے اوپر محسوس کرتا ہے، کیونکہ وہ سوچتا ہے کہ خدا اگر قیامت کے دن کہہ دے کہ تمہاری وجہ سے اس کو یہ جرت ہوئی تو میرے پاس کیا عذر ہوگا۔ اس کی لا علمی میں ظلم کا ایک واقعہ ہو تب بھی وہ کانپ جاتا ہے۔ اگر خدا کے یہاں یہ کہا جائے کہ تم عوامی قائد بنے ہوئے تھے تو تم اس سے باخبر کیوں نہ ہوئے تو میں خدا کو کیا جواب دوں گا۔ اس کے دائرے میں کوئی شخص کسی کو ستاتا ہے تو وہ بیتاب ہو جاتا ہے، کیونکہ وہ ڈرتا ہے کہ اگر خدا یہ کہے کہ تم نے اپنی کاروائیوں سے جو ماحول بنایا اس کی وجہ سے ایسا واقعہ ممکن ہو سکا تو میں کس طرح اپنے آپ کو بریزما ثابت کروں گا۔ کوئی شخص اس کی مدد کے لیے پکارتا ہے اور وہ ایک عذر کر کے آگے بڑھ جاتا ہے تو وہ لرز اٹھتا ہے، کیونکہ یہ احساس اس کو پریشان کر دیتا ہے کہ قیامت میں اگر خدا یہ کہہ دے کہ تم نے اپنے جس کام کو عذر بنایا اس سے زیادہ ضروری یہ تھا کہ تم اس کو چھوڑ کر میرے بندے کا ساتھ دیتے تو میں کیا کہہ کے چھوٹ سکوں گا۔ اللہ رب کریم نے ایک انسان کے دوسرے انسان پر بہت حقوق رکھے ہیں، حقوق العباد بہت اہمیت کے حامل ہیں، ان کو ادا کیجیے، اللہ رب کریم انشاءاللہ آپ سے راضی رہے گا۔ پروگرام کے اس سلسلے کو یہیں ختم کرتے ہیں، اپنی رائے آپ ہمیں 416-593-0003 پر دے سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو FM 101.3، ہمارے اسٹوڈیوز میں رابطہ کے نمبر 416-593-0003، 24 گھنٹے ہمارے نشانات آپ ریڈیو پاکستان .fm پہ سن سکتے ہیں، فیس بک پہ ہمارا پیج ریڈیو پاکستان ٹورانٹو سے بھی لائک کیجیے، ٹیون ان پہ ہمارا پروگرام اویلیبل ہے۔ فون کے ذریعے سننا چاہیں 647-506-0003 پہ کال کر کے ہمارا پروگرام سن سکتے ہیں۔ ہمارا ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی، تمام آئی پی ٹی وی باکسز، جادو بول، زوم بس کے ساتھ ساتھ ایپل ٹی وی، امیزون فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ ٹوبر ایپ کے تھرو راجرز پہ بھی آپ ہمارے نشان دیکھ سکتے ہیں۔ ہماری ایپ بھی آپ فری ڈاؤن لوڈ کر سکتے ہیں، ایپ اسٹور پہ جا کر ٹائپ کیجیے ٹورانٹو 360 ٹی وی، اینڈرائڈ آئی فون دونوں کے لیے ہماری آپ فری ڈاؤن لوڈ کر سکتے ہیں۔ دو چینل ٹورانٹو 360 ٹی وی اور ٹورانٹو 360 انٹرٹینمنٹ آپ دیکھ سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو کی آن لائن نشریات بھی 24 گھنٹے ہماری ایپ کے تھرو آپ سن سکتے ہیں۔ آپ کا اپنا ٹیلی ویژن چینل ہے، دیکھا کیجیے، اپنا فیڈ بیک بھی ضرور دیا کیجیے۔ ریئل اسٹیٹ کے والے سے کوئی سروس چاہیے، ٹیم بھٹی سے رابطہ کیجیے، کال تالاب بھٹی 647-295-7861۔ آپ کو گھر خریدنا ہے یا اپنا گھر بیچنا ہے، آپ کال کر لیجیے، از اے ویری گڈ ٹائم اسپیشلی فار دی بائر، دس از دا بائر مارکیٹ، اور بہت اچھی آپشن، بہت اچھے اس وقت آپ کے لیے گھر بھی موجود ہیں اور اس کے ساتھ پری کنسٹرکشن کے بہت اچھے پروجیکٹس موجود ہیں۔ آپ تالا کو کال کر لیں، اپنا ای میل ایڈریس بھی ٹیکسٹ کر سکتے ہیں، ڈیٹا بیس میں سے ایڈ کر لیں گے، جو بھی نیا پروجیکٹ یا ڈیٹیل آئے گی آپ کو ملتی رہا کرے گی۔ آپ ای میل ایڈریس ٹیکسٹ کیجیے یا کال کر لیجیے تالا بھٹی 647-295-7861 647-295-7861۔ ریڈیو پاکستان ٹورانٹو CMR 101.3 FM، آپ کو بتا دیں کہ ریڈیو پاکستان ٹورانٹو کے نشریات 7 سے 9 بجے آپ CMR 101.3 FM پہ سنتے ہیں۔ ہمارے ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی پہ آپ براہ راست دیکھ بھی سکتے ہیں، جی ہاں، 7 سے 9 بجے ہمارے ٹی وی چینل پر بھی یہ پروگرام براہ راست آپ کے لیے نشر کیا جاتا ہے، ٹیلی کاسٹ کیا جاتا ہے، یعنی سنیے بھی اور دیکھیے بھی۔ 416-593-0003 ریڈیو پاکستان ٹورانٹو CMR 101.3 FM، میں آپ کا ہوسٹ دوست ارشد بھٹی ہوں۔
0: You are listening to Radio Pakistan, Toronto.